0: तस्मा भी फ्लाई ट्रैप अक शीट वरो तुसे तो लेई छड़नो जा भी एजल कोई भी उड़ने वालो जानवर एजल उड़ने वाले कोई भी मक्खी एजल तसे सी फेसी खानी
1: कोई नुकसान न
0: करे कोई नुकसान न करे बाटे ते हुन ना मेरे दुई पाली हो जानन दना चेरी रावन अक से नवो हाईटेक बन रो ता मसा हीज तस्वीरी मसा कंप्लीट घर था लगभग ते तस्मा भी हुन ना थोड़ा गेयर सीजन लगो था लेकिन अग्रोवाजा सीजन जीरा और असन का जताली असन का बरसात बहुत है तताली असन का बेर टमाटर बिल्कुल ना बोए
1: अच्छा, इडी बिल्कुल, हाँ, बिल्कुल बिल्कुल
0: बिल्कुल इतनी की मी एपू 100 रुपये किलो इलेहरा बेसन 150 किलो तर टमाटर थी मार्केट में मी होल सेल में 100 रुपये किलो बेसन तो मेरा प्लान तस्मा तय है कि मैं जूने में तसेरी पनीरी देनी और जून एंडिंग से ट्रांसप्लांटिंग करनी
1: अच्छा फिर तुसी तें टमाटर ते तुसी अंतर तैयार करनो ते फिर बेई रहन ते अंतरे लानो
0: ते अंतरे बुरानो ते अंतरे
1: क्यों ऐसे टेंपरेचर तुस कंट्रोल कर सकते
0: हां कंट्रोल कर सकते कि ते शटर साइड ही ते शटर सेल था अगर टेंपरेचर ज्यादा ते शटर सेल था तो तस कंट्रोल कर सकते मतलब है अपने किसान लाई नहीं है कि अगर तुसन का थोड़ी देर भी जमीन है अगर तुसन का मरलन में भी आए अगर तुस इंटरेस्ट रखत ई न जई होतन कि तुस पूरी दिहाड़ी काम करा तुस 8 घंटों डेली दे 10 किनाल जमीन रो सिर्फ 5 मरलन में तुस बेनिफिट से ले सकते हो कि दे असर तुस ना वाकई गल जई कि पाली हाउस में सिर्फ बुनने जमीन पर फसल लगे तुस जे साइड ही बेले वारी फसल है कोई भी चाहे घी हो करेलो है कोई भी है तुस चाहे सब
1: अंतर ले सकते
0: अंतर ले सकते हुन मेका जा 102 फुट लंबो मेका पाली हाउस है
1: लंबो वाली
0: लंबो तस्मा हुन कम से कम 200 पौधे लगो 200 पौधे जा बेल वाली फसल है प्लस जा मेका हाईटेक जा सीडलेस खीरो हुन
1: जी
0: डिस्ट्रिक्ट डोडे में ता कोई ना ला 1000 तक सौ रुपया कटे थे
1: 20 रुपये
0: मी तो हुन लो रो अगर तुस हेरी करा कि इतरो फल है तसोरो कि शोन में गनो तो
1: रेट में कौन कौन रेट है तसोरो
0: रेट रेट नॉर्मल रहा थे जंसरे और मगर ई इज अ खीरो सीडलेस है आकता इट एनवायरनमेंट में इतना आकता टेस्टी बहुत है कन नरम बड़वा
1: नरम है
0: बहुत नरम खीरो
1: प्रोडक्शन
0: प्रोडक्शन एक की डॉलर कम से कम 8 से 10 किलो
1: सीजन कितरो है और कितरे टाइम में रहनो यानी
0: सीजन लंबो है जुलाई तक
1: अच्छा बेरी बेरी टेंपरेचर
0: टेंपरेचर में बनते लेकिन अगर तुसे थोड़ा जल्दी लानो तो तुसे प्रोटेक्शन कल्टीवेशन करनी तुसे
1: तुसमी एक चीज होती कि सर अगर आम जन तरह हर किसान है ते अगर अखक पाली हाउस लाते चाहे ते 15 फुट या 100 फुट लाते तो क्या तसेरी से आम सब्जी लाने की कैपेसिटी ते कितने गुना भी दी सब्जी
0: सर 10 टाइम कम से कम सर एजने वालों वक्त है वक्त के साथ ही जहरा जाए भी वक्त अपडेट बहु ना तो जिंदगी में कामयाब रहो एजने वालों वक्त है तुझे इस किसान में थ्रू आऊँ जो था कि सुकास्ट जम्मू मतलब कश्मीर जो यूनिवर्सिटी है शेर कश्मीर एग्रीकल्चर यूनिवर्सिटी तनी जना अपने ठंडू जानन तन तर तनी बनाए ओपन ओपन कल्टीवेशन भी की उन्होंने प्रोटेक्टेड कल्टीवेशन भी कामयाब तैंके रिसर्च उन्होंने एक कल्चर तैयार किया बल्कि रिसर्च भेरा हो रही है और बहुत पहला उत्तराखंड थू इशो हिंदुस्तान में तने कामयाब क्यों होने इशे और एजने वाला वक्त में असे ठिंठ तैयार अंतर कर रहे हैं
1: आप सुन तो थोड़ा हजारें चीजें जाने की असन का आसे पास है तना से
0: कंट्रोल कंडीशन में अच्छा सैफरान हुन ना दुनिया रो शहर में महंगो मसालो जी ता भी कंट्रोल कंडीशन में तैयार हो रहा
1: जी
0: ते मेरो तुष मतलब इस किसान वाणी थ्रू लोगन से ये है कि भाई तुस पार्ट तो आस नजोम तो अपनो अपनो पेशो चेंज करा लेकिन तो जुड़ा सिर्फ 1 घंटो
1: लाओ मैं आपसे सर हूं तुम के जानना चाहता हूं कि जितारी अस ओपन कल्टीवेशन करता हम तक इसमें आसन जैसा सेल जो तुम या गोबर तक से थोड़ी देर ज्यादा जरूरत पड़ती इस कंट्रोल कंडीशन में क्या तस्मा कोई सुरक्षा है सीरी
0: सर यार मतलब अगर तुसन का गोबर अवेलेबिलिटी नहीं आती फिलहाल तो सर आज तुसन जगह जगह यूनिट दितरन हुन एग्रीकल्चर डिपार्टमेंट है तुसन गोबर खाद आराम से मिल
1: ली जी
0: और तो 10 टाइम्स ज़्यादा काम किया थी और मैं अपनी अजमेरी है चीज एक्सपेरिमेंट की और मैं कि फिलहाल तो मिलते हैं का ये आज तो दुकान ही बड़ी बेची जी रही थे पैटर्न में तो तय खाद इस्तेमाल कर देना अगर कुछ नहीं आती तो फर्टिलाइजर इस्तेमाल करन से
1: खा मेरे जोर मतलब है कि अगर अस से गोबर है अस ओपने में सारता हम तो क्या था थोड़ा तो ज्यादा लगता है कंट्रोल कंडीशन में अंतर फर्ज करे कि जैसे सुडारे बस जतरे एरिया में असें बेर 10 किलो गोबर संत अगर तय है असें पाली हाउस तस में लोग कंट्रोल कंडीशन में क्या तसेर कुछ बेनिफिट ज्यादा होते
0: हाँ अगर तय कुने की तस्मा गल लाए था कि फसल तुम 40 दिहाड़न मतलब 2 महीने में तैयार होनी तो तुम 40 दिहाड़न में تیار بو
1: مانے بی دیاری کرو گیا با
0: می 8 مارچ کھیرو لور تو 8 مارچ اور ہن نا کترو چل رہا اور
1: می یہ جی
0: مے اور 8 مئی تر می فصل سیلی چھڑنی فرسٹ کراپ سیلی چھڑنی می
1: ان دی سی گانی
0: آرام سے
1: اچھا پھر اس روٹیشن نہیں ماتا سر پاتے دیو کراپ لے سکتے
0: دیو کراپ اٹلائے کراپ آرام سے سیلی سختم پالے اس
1: یہ ہے سر ہن یار تو بس کی شٹھو بے شٹھو دا تقریبا 80 روپے کلو گئی راو اگر اس کنٹرول کنڈیشن میں تے سال لی کے تس بھی تیار کر سکتا بہترین نام سے اور تشے تو میرے خیال بیلن والو شٹھو بھی آئے
0: ہاں بیلن والو شٹھو
1: لو تسی
0: می اجلے لور لیکن 20 گن لو تس اور تھوڑا ٹائم لیٹ اج تے
1: اچھا اور کون ایکٹیویٹیز ہیں تو سے ان ڈیفرنٹ چیز کے لیے تو سن ایوارڈ ایمیل تن کچھ نئی چیز بھی تو لاتے رہتا ہے حاضر بار بھی کوئی نئی چیز ہے
0: مطلب کسان چاہے تو اپنی کون سائڈ بھی گئی سخت ہے
1: جی
0: اک تو تھوڑا کونے کی بیج اگر جانکاری لوڑے
1: جی
0: پلس پراپر نیوٹریشن لوڑے زمینی ای نہیں آتی کہ بغیر گوبر تو کوئی چیز اگے سخت پانی بھی لوڑے اور دل گوبر بول تو سن تو شو پانی لگ بھگ تو شو پانی 33% لگنو
1: گھٹ بھی گان
0: گھٹ بھی گان
1: بالکل
0: کیونکہ تس میں واٹر ہولڈنگ کیپیسٹی
1: ہوتی ہے
0: تے تصور اچھا پروڈکشن بھی تھی زیادہ اجنی تو تھوڑے سر کوئی بھی کسان لازم اس کسان وانی تھرو اللہ رسول نے تو ضروری نہیں کنال منگایا تھا مرلن پر سٹارٹ کرے سور پاس مرلن پر سٹارٹ کرے اپنا آدھو گھنٹوں دے ڈیل رہتا ہے صرف آدھو گھنٹوں دے بس اترو کافی اور پھر یہ رہتا ہے پروڈکشن مطلب کون معاملہ رہتا ہے
1: اچھا اس کسان لان جو تس کن جانکاری دے لازے پھر کنی تس مانے تن کوشش پیغام کن بول کسان لان
0: میرا پیغام یہ ہے کہ اگر تس ایپو کھانے جی لات کی اصل کا کس جن کسان اندر بڑے قسم رہے کس کسان یار جانا ہوں جو پرانی روایتی زلن کہہ رہے روڑی گل ہے اپنی پرانی چیز کوئی بھی نہیں چھڑنی جان سر یہ شو رازما ہے یہ شے کدو ہے یہ شہری اور چیزن لیکن تاہے اگر ہندوستان رہا نسل جو تھی گیر بچ سی تاہ بیری ملک ہے متنی گیر لینڈو بنائی اور گیر بس سے اصل کا 8 سے 10 کلو کا اوپری دودھ نہیں دیتی تا گیر لینڈ ہونا 60 کلو دودھ دے رہا ہو ٹھیک ہے تے اصل کا تیر زرے ہونا مطلب ایشو جا رازما تھو ہونا ہائبرڈ ہو
1: ہاں 2 روپے کلو بھی گیر رہا ہو
0: ٹھیک ہے نا اصل کا جا اپنی فراش بین تھی تا بھی ہونا ہائبرڈ ہے ماں ہر چیز ہائبرڈ ہے ماں تھوڑا تٹ پر اپنوں بھی چھڈن تے تھوڑا تس پر بھی وہ کرن تھوڑا تھوڑا لان 10 10 ڈال لان اپو یار تا صرف مطلب اوریج کون راج بڑے سکیل پر گال ہے تو تھوڑا تین طرح پست بے گان کہ بھائی کتنے انسان کال ہوتے بڑو کہ نہیں جیون شمی نے اصل فصل ضائع بھیجی تین تھوڑا تھوڑا آنن بیج
1: ٹھیک ٹھیک ہاں بالکل
0: بھروسے مند لوگ ان کا آنن بیج ان لائسنس ہولڈر تین کر بیج ان اور کوشش کرن کہ نو بیج بوائے ویلڈ اپ ٹو دس پر بہت لکھ
1: جی
0: پرانو بیج نہیں آنو تصے تھوڑا پھل بھی گھٹ بہت ہے اور تصری جرمینیشن زیادہ 50% بہت ہے ٹوٹل تو نو بیج ان
1: اور
0: 10 10 دانے لان میزا ہونا کھیرو لے رہا 1000 روپے دانے پورا کوئی گنر لے تیار نہیں مگر گل ہے تسیری اکے کاکڑی 1000 روپے کے تیار پانی ہن بھی سوچنا تے لہذا کوشش کرن کہ روڑی سے روڑی ورائٹی لان پلس زمین تو یوز کر رہا اور تس گوبر سے پر نیوٹریشن پوری بوئے تس پھر گئے تس زمینداری کرن باقی یہ نہیں کہ مطلب اگر اسیں سر بڑی فصل لا تھی سالے میں اک فصل نہ دوئی فصل اینا ٹلائے چور فصل تو لے سکتے
1: ਸਾ ਤੁਸੀਂ ਟਾਈਮ ਪ੍ਰੋਗਰਾਮਰ ਲਈ ਟਾਈਮ ਦਿੱਤੋ ਤੁਸੀਂ ਆ ਰਹੀਏ ਕਿ ਅੱਕਾ ਗਰਲਜ਼ ਹੈ ਤੋ ਸਮਝਾ ਕਿ ਸੋਨੇ ਸੇ ਤੁਲਨੇ ਰਹੀਏ ਅਸੀਂ ਇਸ ਕਿਸਾਨ ਲਾਲ ਕਈ ਫਾਇਦੇ ਉਠੇ ਰਹਾ ਹੋਰ ਇਹਨਾਂ ਮੁਮਕਿਨ ਹੈ ਕਿ ਤੁਸੀਂ ਦਿੱਤਾ ਗੱਲਬਾਤ ਸੁਣਤਨ ਤਾਂ ਅਗਰਾਂ ਵੀ ਉਠਾ ਲਏ ਤੁਸੀਂ ਪ੍ਰੋਗਰਾਮਰ ਲਈ ਟਾਈਮ ਦਿੱਤੋ ਤੁਸੀਂ ਸ਼ੁਕਰੀਆ
0: ਸ਼ੁਕਰੀਆ

0: فاروق احمد شاہ کی طرف سے 7 روزہ صفائی مہم کا آج باضابطہ طور آغاز کیا گیا، جس میں دیہی ترقی محکمے کے ساتھ ساتھ دیگر محکموں اور اسکولی طلبہ نے شرکت کی۔ فاروق احمد شاہ نے شہریوں سے بات کرتے ہوئے کہا کہ نہ صرف گلمرگ بلکہ پورے حلقہ انتخاب میں صفائی مہم 7 دن تک جاری رہے گی، جو دوران سڑکوں کے کناروں سے گھاس گوبر ہٹانے اور ندی نالوں کے کناروں سے گندگی ہٹانے کے کام انجام دیے جائیں گے، جبکہ مہم ختم ہونے کے ساتھ ہی گلمرگ میں پالیتھین پر مکمل پابندی عائد کی جائے گی۔
1: حسین صاحب دیکھیں، ہمارے جہاں تک گلمرگ کانسٹیٹیوئنسی کا سوال ہے، گلمرگ کانسٹیٹیوئنسی از اے ٹورسٹ ایریا، ہماری کوشش ہے کہ ایک ٹورسٹ کو ہم صاف ستھرا ماحول دے پائیں۔ کہتے ہیں صفائی خدا کو بھی مرغوب ہے اور صفائی ایمان کا آدھا حصہ ہے، اور میری کوشش ہمیشہ رہی کہ ایک ٹورسٹ جب گلمرگ آئے یو شوڈ فیل سم ڈفرنس، یو شوڈ بی اے کلین پلیس۔ لہٰذا ہم نے آج سے پوری کانسٹیٹیوئنسی، اٹس ناٹ اونلی گلمرگ اور ٹنگمرگ، پوری کانسٹیٹیوئنسی میں ہم صفائی کا ہفتہ منا رہے ہیں، اور جس میں ہم نے انوالو کیا ہے جو رورل ڈیولپمنٹ ڈپارٹمنٹ، ایجوکیشن اینڈ ادر جو ہے لائن ڈپارٹمنٹ، ان کو ذمہ داری دی گئی ہے کہ وہ ہر ایک گاؤں تک پہنچے، صفائی رکھیں، لوگوں کو اویئرنیس کریں کہ سڑکوں پر گندگی نہیں ڈالیں، سے پرہیز کریں تاکہ ہم ایک صاف ستھرا ماحول دے پائیں۔ آج اس کی شروعات ہم نے پہلے صبح 9 بجے مارننگ میں گلمرگ میں جو ہماری اسٹیک ہولڈرز ہیں سب آئے تھے، آفیسرز آئے تھے، خود ہم نے اس کی شروعات کی اور جو ہفتے بھر جاری رہے گی، اور اس کے بعد ٹنگ مرگ میں ایک فنکشن تھی اور اس میں بھی کافی لوگوں نے حصہ لیا۔ اس کے بعد گاؤں میں ہمارے جو ہے ویڈیوز ہیں وہ اپنے بلاک ہیڈ کوارٹرز پر تھے، انہیں وہاں مہم چلائی اور ہفتے بھر جاری رہے گی۔ اس کے ساتھ ساتھ جو گورنمنٹ نے حال ہی میں قانون بھی پاس کیا ہے کہ ٹوائلٹس نہیں ہونے چاہے آن دا جو ہے ہمارے ندی نالے ہیں، اس پر کسی کو اجازت نہیں دی جائے گی گندگی پھیلانے کا۔ اس طرح ہم نے گلمرگ میں جو ہے ہم انفورس کریں گے اسٹرکٹلی آفٹر 7 ڈیز کمپلیٹ بین آن یوز آف پالیتھین، اور ٹنگ مرگ ٹول پوسٹ پر ہی ہم تلاشی لیں گے، کسی کو کوئی پالیتھین کا استعمال نہیں کریں، ول گیو دم آلٹرنیٹیوز جو ہیں پیپر بیگ، تاکہ گلمرگ جو ایک عالمی شہرت یافتہ جگہ ہے اس کو ہم صاف ستھرا رکھیں۔ اس سال ہم نے ایک جامع پلان بنایا ہے سڑکوں کے جو ہے اپگریڈیشن کا، پیراپٹس خراب ہیں اور جو اسٹنگ پلیس ہیں دیٹ شوڈ بی کوائٹ کلین، از اوور پرامس ٹو دی پیپل۔ انشاءاللہ آپ دیکھیں گے اس سال گلمرگ ول بی ون آف دی بیسٹ ڈسپلنڈ ٹورسٹ ڈیسٹینیشن۔
0: مسئلہ اس میں یہ ہے کہ آپ صفائی تو کریں گے لیکن یہ جو ویسٹ ہے نا، ویسٹ مینجمنٹ کی کوئی واضح پالیسی نہیں ہے، اس کو سائنٹیفک طریقے پہ ٹھکانے لگانے کے لیے ہر جگہ انتظامات نہیں ہیں، تو پھر وہی ہوتا ہے کہ سڑک صاف ہوگی تو کھیت میں ہوگا، کسی نالے میں ہوگا، ویٹ لینڈ میں ہوگا، تو اس کی طرف بھی دھیان دینے کی ضرورت ہے۔
1: دیکھیے ایک بات ہے، جہاں تک گاؤں کی میں بات کروں گا، پالیتھین ہم نے ہر ایک جگہ جو ہے شرط بنا، اس سال گورنمنٹ نے 10% آف دے جو ہے ہمارے پی آر آئی گرانٹس ہیں وہ اس کو صفائی کے لیے خرچ کیا جائے گا۔ اسی طرح سے ہم نے کچھ آئیڈینٹیفائی کیے ہیں سائٹ اوے فرام دی ویلیج جہاں پر یہ گاربیج کو جو ہے وہاں پر کو ضائع کیا جائے گا، اس کو ٹریٹ کیا جائے گا وہاں۔ اور اسی طرح سے جو جہاں گوبر کی بات ہے، گاؤں میں لوگ سڑکوں پر گوبر ڈالتے ہیں، اگر کسی کو گوبر استعمال کرنا ہے ہی کین ٹیک، وہ اپنے وہ زمین پر لے جائیں، وہ سڑکوں پر مت پھینکیں، اس لیے باضابطہ ہے جرمانہ ہو جائے گا جو بھی ایسے قانونی کاروائی کی جائے گی ان لوگوں کے خلاف جو یہ کام کر رہے ہیں۔ بیکاز ہمیں اپنے جو ہے ادر دین جو گلمرگ اینڈ ٹنگ مرگ، گاؤں بھی صاف ہونے چاہیے، صاف ستھرے۔ پہلے آپ کو یاد ہوگا گاؤں بہت صاف ستھرے ہوا کرتے تھے، اور ہماری کوشش یہ ہے کہ پھر سے وہ ماحول بنائیں تاکہ ہمارا علاقہ جو دنیا بھر میں مشہور ہے، لوگوں کو یاد رہنا چاہیے کہ دس اے کلین ایریا، وہی ہماری کوشش ہے۔
0: گلمرگ میں پالیتھین کے استعمال پر پابندی لگا دی جائے گی، بات کر رہے تھے ایم ایل اے گلمرگ فاروق احمد شاہ۔ شہربین جاری ہے، آپ ہمارے ساتھ رہیے گا۔
2: محبت وہی جو دل سے ہو، بات وہی جو دل سے کہی جائے، دوست وہی پکا جو دل سے ساتھ نبھائے، رشتہ وہی بے جوڑ جو دل سے جوڑا جائے۔ دل سے ہی تو ہوتے ہیں ارادے چٹان سے، دل سے ہی تو بنتے ہیں گھر خالی مکان سے، اس لیے خیبر سیمنٹ کا سرہ سرہ دل سے بنا ہے۔ خیبر سیمنٹ، دل سے بناؤ۔
3: ایک بار ٹرائی کر کے تو دیکھ۔ तू डरता है? कुछ नहीं होता, किसी को पता नहीं चलेगा।
4: नशा किसी भी तरह का हो, एक बार इसकी लत लग जाए तो इतनी आसानी से नहीं छूटती। नशा सिर्फ आपका जीवन ही बर्बाद नहीं करता, बल्कि ये आपके परिवार, आपके पूरे फ्रेंड सर्कल, आपके फ्यूचर को अंधकार में ले जाएगा।
5: क्यों? सुन के डर लगा ना? अभी भी देर नहीं हुई है, आप अब भी नशे को छोड़ सकते हैं और जिंदगी से फिर से अपना नाता जोड़ सकते हैं। से बाय बाय टू ड्रग्स एंड हाई टू गुड लाइफ।
6: तो आइए आज से हम सब मिलकर खुद को, अपनी फैमिली, फ्रेंड्स को, अपने जिले, अपनी यूटी को नशा मुक्त बनाने का प्रण लें और इस नशा मुक्त जम्मू कश्मीर अभियान में अपना योगदान दें।
7: नशा मुक्त जम्मू कश्मीर, खुशहाल जम्मू कश्मीर। इश्यूड इन पब्लिक इंटरेस्ट बाय डायरेक्टोरेट ऑफ इन्फॉर्मेशन एंड पब्लिक रिलेशंस, गवर्नमेंट ऑफ जम्मू एंड कश्मीर।
0: शेरबीन में आपका फिर एक बार खैर मकदम। समी, जम्मू कश्मीर में 100 रोजा नशा मुक्त मुहिम जोरों से जारी है और इस मुहिम के तहत रोजाना की बुनियाद पर बेदारी प्रोग्रामों, पद यात्राओं और जानकारी प्रोग्रामों का एहतमाम जारी है, जिसमें जम्मू कश्मीर के मुख्तलिफ महकमों, इदारों, स्कूली तलबा और आवाम की भरपूर शमूलियत देखी जा रही है, जबकि जम्मू कश्मीर के लेफ्टिनेंट गवर्नर मनोज सिन्हा इसकी आज खुद निगरानी कर रहे हैं। इधर मनशियात फरोशों और कारोबारियों के खिलाफ भी पुलिस की तरफ से क्रैकडाउन जारी है। कुलगाम से अकरमुल हसन की रिपोर्ट।
8: मनुष्यात के खिलाफ जारी हिमागीर मुहिम के चलते जनूबी जिला कुलगाम के बाशिंदगान इस मुहिम के हवाले से इत्मीनान का इजहार कर रहे हैं। काबिल जिक्र है कि लेफ्टिनेंट गवर्नर इंतजामिया के एहतमाम से फिलवकत वादी के टोला अर्ज में रोजा नशा मुक्त मुहिम चलाई जा रही है। इस मुहिम को अवामी सतह पर काफी पजीराई मिल रही है, जबकि कुलगाम जिला में भी अवामी हल्के इजहार इत्मीनान कर रहे हैं, क्योंकि कुलगाम पुलिस ने इस मुहिम के दौरान दीगर जिलों से भी ड्रग्स के नाजायज कारोबार में मुलव्वस कई लोगों को गिरफ्तार किया है और कई नेटवर्क भी पर्दाफाश किए हैं। काबिल जिक्र है कि कुलगाम जिला भर में पुलिस मंशियात के धंधे में मुलव्वस लोगों के खिलाफ सरगर्मी से कार्रवाई जारी रखे हुए है। आज ही पुलिस ने इसी निवेद की एक कामयाब कार्रवाई में एक ड्रग सप्लाई नेटवर्क को बेनकाब किया और 2 मुलव्वस अफराद को हिरासत में लिया। ये दोनों मुलजिमान कुरीगाम रेलवे क्रॉसिंग के करीब चेकिंग के दौरान दबोच लिए गए। उनकी तहवील से मंशियात बरामद कर ली गई है। उनकी निशानदेही पर पुलिस ने तीसरे मुलजिम को भी गिरफ्तार किया और उनकी तहवील से ब्राउन शुगर बरामद कर ली। एक आला पुलिस अफसर ने शहरबीन को बताया कि इस मामले की तहकीक भी जारी है और मजीद कुछ गिरफ्तारियां मुतवक्का है। उन्होंने कहा कि जब तक पूरे जिले के बाशऊर लोग इसके खिलाफ सामने नहीं आएंगे और पुलिस के साथ संजीदगी से ताउन करके ही मुंशियात पर काबू किया जा सकता है। SSP कुलगाम अनायत अली चौधरी ने कहा कि कुलगाम पुलिस मुंशियात के नेटवर्क को जल्द से खत्म करने और इस धंधे में मुलव्वस तमाम अफराद के खिलाफ सख्त कार्रवाई करने के लिए पुरअज़्म है। उन्होंने अवाम, खसूस नौजवानों से अपील की कि वो माशरे से मंशियात के नासूर के खात्मे के लिए पुलिस के साथ ताउन करे।
0: आपने कुलगाम से अकरमुल हसन की रिपोर्ट सुनी। समीन, जम्मू कश्मीर में भी मर्दमशुमारी 2027 के सिलसिले में बुनियादी तैयारियां जोरों से जारी हैं और इस सिलसिले में अमले की तरबियत का सिलसिला भी तकरीबन मुकम्मल हो चुका है और ये अमल जिला और सब जिला सतह पर जारी है। इस दौरान एस तारिक ने खबर दी कि जिला तरक्याती कमिश्नर अनंतनाग डॉक्टर बिलाल मुहिद्दीन भट्ट ने आज मर्दमशुमारी 2027 के हवाले से जराए अबलाग को तफसीली ब्रीफिंग देते हुए ऐलान किया कि मर्दमशुमारी के पहले अहम मरहले, जिसमें हाउस लिस्टिंग और सेल्फ एन्यूमरेशन शामिल है, का बाजाब्ता आगाज जिले भर में कल 17 मई सुबह 10 बजे से होगा। मीडिया नुमाइन से बात करते हुए जिला तरक्याती कमिश्नर ने दुरुस्त और जामे आदाद शुमार की अहमियत को उजागर करते हुए कहा कि मौसर हुक्मरानी, तरक्याती मनसूबाबंदी और आवामी फलाही स्कीमों के बेहतर नफाज के लिए सही मालूमात नागुजीर हैं।
9: आपके माध्यम से मैं कहना चाहूंगा कि जो सेंसस 2027 की तैयारियां डिस्ट्रिक्ट अनंतनाग में कंप्लीट हो चुकी हैं और जैसे आप जानते हैं सेंसस मर्दमशुमारी के नाम से उर्दू में जानते हैं, ये 10 साल के बाद होता है। 2027 के नाम से इस टाइम हम उसकी तैयारियां कर रहे हैं और मैं बताता चलूं कि डिस्ट्रिक्ट अनंतनाग में सारी जो स्टेप्स हमें लेने थे वी हैव टेकन, जिसमें कि सबसे इंपॉर्टेंट रहता है कि चार्ज ऑफिसर जो रहते हैं, जिसमें कि रूरल डेवलपमेंट के 12 चार्ज ऑफिसर्स हैं और म्यूनसिपलिटीज के 10 चार्ज ऑफिसर्स हैं, तो टोटल चार्ज ऑफिसर जो हमारे पास हैं वो 22 हैं, जिन्होंने प्रॉपर तरीके से ट्रेनिंग किया हुआ है और अपने अपने एरियाज को उनको डिजिग्नेट किया गया है। साथ ही साथ जो हाउस लिस्टिंग ब्लॉक्स है 1790, वो भी हम लोगों ने उसको جیو کوآرڈینیٹس ساتھ ہم نے فکس کر لیے. ہمارے ساتھ فیلڈ ٹرینرز، انیومریٹرز اور سپروائزرز، ان سب کی ٹریننگ ہو چکی ہے اینڈ دے آر ریڈی. اور میں بتاتا چلوں، یہ ٹریننگ جو ہے اپریل مہینے میں پورے یہ کمپلیٹ ہو چکی ہے، اور اب ہم سینسس 2027 اس کی جو پروسیس ہے وہ سٹارٹ ہو گئی ہے. اور آپ کے مادھیم سے میں پوری عوام کو بولنا چاہوں گا کہ سینسس 2027 جو ہے وہ